0: آتے ہی جناب جو ہے اور لوگوں نے ایس ایم ایس کرنا شروع کر دیے تھے کہ آواز کا مسئلہ ہے. تو اس وقت فرسٹ کالر ہمارے ساتھ موجود ہیں اور انہیں ہم موقع دے رہے ہیں. السلام علیکم.
1: وعلیکم السلام.
0: جناب کون ہے ہمارے ساتھ, نام بتائیں گے اپنا محترم.
1: میں سر لکھنؤ سے بول رہا ہوں, منیر حسین.
0: منیر حسین فرام لک.
1: جی جی
0: پنجاب کو لے لینے پہ دریا خان دے آس پاس.
1: جی دریا خان کے نیچے.
0: اچھا دریا خان کے نیچے. گلوبل ایف ایم 91 کو سن رہے ہیں آپ جناب؟
1: سر کتنے دیر دن سے سن رہا تھا لیکن دریا خان میں آپ کی کوئی ہائی پروڈکٹ کی دکان؟
0: جی بالکل, وہاں پر آپ جائیں گے جو ہے پرانی سبزی منڈی ہے نا کلور کوڈ روڈ کے اوپر پرانی سبزی منڈی.
1: جی جی جی ہائے.
0: اس کے ساتھ ہے تاج محل بیکری.
1: جی جی تاج محل بیکری ہائے.
0: وہاں پر ہیں اسامہ بھائی. اور آپ کیا خریدنا چاہتے ہیں کیسن کی, کیا لگا آپ کو کہ یہ خریدنی چاہیے؟
1: میں درد
0: شتر مرغ کی تصویر جس کے اوپر بنی ہوئی, جس کے اوپر سیل بھی لگی ہوتی ہے. ٹھیک ہے جناب.
1: سر میری وائف جو ہے نا وہ ہے پٹھوں کی مریض ہے نا.
0: ٹھیک ہے.
1: اس کا تقریباً 4-5 سال سے علاج چل رہا ہے.
0: ٹھیک ہو گیا.
1: تو اس کے لیے لے سکتا ہوں؟
0: بالکل لے سکتے ہیں میرے بھائی. اور وہ آپ یوں سمجھ لیں کہ اگر آپ نے سوچ لیا ہے نا اپنی بیوی کے لیے تو پھر آپ کی دعائیں لینے کا وقت اسٹارٹ ہوا چاہتا ہے, کیونکہ جناب یہ آپ نے 2-3 دن ہی استعمال کروانا ہے اور اس نے کھڑے ہو کر جناب سارے کام خود بخود کرنے ہیں.
1: دوسرا سر میری بچی ہے تقریباً اس کے 20-22 سال عمر ہے.
0: اچھا جی.
1: اس کے چہرے پہ جلن ہوتی ہے.
0: جلن ہوتی ہے تو ان کی اسکن جو ہے وہ بہت زیادہ سینسٹیو ہے. ٹھیک ہے جناب. یہ سینسٹیو جو اسکن ہوتی ہے نا اس سے جلن ہوتی ہے, گرمیوں میں اسپیشلی زیادہ ہوتی ہے. تو آپ ایسا کریں کہ کیسن کا جو زعفرانی صابن ہے نا, زعفرانی, ٹھیک ہے, اور اس کے ساتھ ایک ہمارا آتا ہے اسکن ٹونر بیوٹی اسپرے ہوتا ہے ارکے گلاب اور وٹامن سی کے ساتھ ہوتا ہے. ٹھیک ہے. تو یہ دو چیزیں استعمال کریں. 200 اور 200, یہ 450 روپے کا خرچہ ہے آپ کا. 200 کا اسکن ٹونر ہے, 250 روپے کا زعفرانی صابن ہے. بس یہ دو چیزیں استعمال کریں, انہوں نے کہے ایک صبح اور ایک شام کو, انشاءاللہ 2 دن کے اندر جلن وغیرہ ختم ہو جائے گی.
1: سر میں کہ اگر ویسے کے تھرو یہ پروجیکٹ ہم ہمارے نمبر پر بھیج سکتے ہیں؟
0: جی بالکل, یہ آپ کا نمبر 701 یہ نمبر ہے, اسی نمبر کے اوپر آپ کو جناب ہماری ٹیم بھیج دے گی کہ آپ نے کون سی پروڈکٹ کہاں سے خریدنی ہے. ٹھیک ہو گیا جناب.
1: آپ کے جتنے پروڈکٹ ہیں نا ان کے میسج تو بھیج دیں تو ہم خریدیں گے انشاءاللہ.
0: ضرور ضرور. اور گرمی ہے تو ہاضمہ کنٹرول سیرپ بھی گھر میں رکھیں, ہاضمے والا سیرپ. میدا کبھی خراب ہو, گیس ہو, تیزابیت ہو, بدہضمی ہو, کیونکہ عید کا گوشت ابھی بھی پڑا ہوگا نا گھر میں.
1: وہ تو ہم کھا رہے ہیں لیکن وہ تو ہم برتن نہیں آتا, گوشت ہضم ہو جاتا ہے. لیکن میری بیگم جو ہے نا وہ میدے کی مریض ہے.
0: بس ان کے لیے پھر تو آپ سارے کیسن کی چیزیں خریدیں بھائی, اکٹھے پیسے جمع کر کے جائیں تاج محل بیکری پر. ٹھیک ہے جی. اور یہ ساری چیزیں خریدیں انشاءاللہ, یہ شفا ہے کیسن کے اندر اللہ کے حکم سے. ٹھیک ہو گیا بھائی.
1: انشاءاللہ میرے نمبر سے میسج کر دو, انشاءاللہ میں کال ہی خریدوں گا.
0: یہ بے فکر ہو جناب, یہ کر رہے ہیں آپ کے نمبر کے اوپر میسج انشاءاللہ. ٹھیک ہے جی. تھینک یو جی, بہت شکریہ. اور بھائی دے جناب اور ان کے گھر میں میدے کا بھی مریض ہے تو کیسن کا ہاضمہ کنٹرول سیرپ. اینڈ ٹانگ کے اندر جناب نسیم جنرل سٹور ہے, نسیم کاسمیٹک ہے جناب, ان کے پاس ضرور جائیے گا اور ان سے طلب کریں بلکہ ضد کریں کہ بھائی کیسن کی پروڈکٹ رکھو. بدل دیر کیوں نہ میں مجبور لے شاید تھے کئیاں نو مان داواں دا تے کئیاں نو مان وہ. جی جناب مکمل شفا ہے کیسن کے پاس. اور آپ ہمیں کال کر سکتے ہیں اس وقت 0344-936-3366, 0344-936-3366. جی جناب 0344-936-3366. جی جناب یہ ہمارا کالنگ نمبر ہے. آپ کال کے جناب اپنی آپ بیتی کہانی ہمارے ساتھ سنا سکتے ہیں. سردار عمیر, ہاں جناب عطا اللہ, عطا اللہ خان, سہیل کروڑی بھی ہمارے ساتھ موجود ہیں فیس بک لائیو کے اوپر, اینڈ اس کے ساتھ ساتھ علی معاویہ بھی ہیں, اور اس کے علاوہ عطا اللہ شاہ بخاری کہتے ہیں لگنا پائے زیادہ کھائے. ہاں جی لگنا پائے زیادہ کھائے, وہ بھی پروڈکٹ لے کے آ رہے ہیں بھائی جو کھاتے زیادہ ہیں لیکن ان کو لگتا نہیں ہے. انشاءاللہ جی بہت جلد لے کے آ رہے ہیں کہ آپ کے جسم کو فربا جسم بنائیں گے. فربا جسم کیا ہوتا ہے یہ بھی آپ کو بتائیں گے. اردو نہیں پڑھتے نا آپ لوگ تسلی کے ساتھ, پڑھتے ہوتے تو جناب آپ کو پتا چل جاتا. عطا اللہ جو ہے کہہ رہے ہیں تمام لسنرز کو پیار بھرا سلام. خلیل صاحب آج آپ کی हाँ जनाब। अच्छा जी, क्या कह रहे हैं, शिकायतें विकायतें लगा रहे हैं। आज आपके गिला की शिकायत लग रही है, आपके गला की शिकायत गला की शिकायत लग रही है। नहीं, गला की शिकायत नहीं, आज मेरे सिस्टम के अंदर कोई 19-20 हुआ पड़ा है और मुझे मुझे अभी तक समझ नहीं आ रही है ये 19-20 कहाँ से चल रहा है। टांग और पहाड़पुर वालों को मेरा सलाम। नौमी मजबूर कहते हैं कि टांग और पहाड़पुर वालों को मेरा सलाम, लेकिन ये इतना कमला लड़का है, इसको पता है कि भाई आज तो पहाड़पुर में हमारी ट्रांसमिशन जा नहीं रही, सिर्फ डेरा वाले और टांग वाले जो है हमें सुन रहे हैं। बहुत शुक्रिया जी। आप लोगों के मैसेजेस जो आए हैं जनाब, वो मुझे बताने के लिए कि आपकी आवाज नहीं, भाई जिन लोगों मैसेजेस सारे कर रखे आज ठीक नहीं है तो उसके बाद रोहम पर भी बात गए। तो जनाब डेरा इस्माइल खान के अंदर जो है कहाँ का आपको हमें प्रोडक्ट मिलते हैं, जफराबाद के अंदर जो है जैसे कि मैंने आपको बताया है हाजी जरी जनरल स्टोर है, इसके साथ साथ अब्दुल रहमान जनरल स्टोर मार्केट में, यहाँ पर आप हमारी सारी प्रोडक्ट। और जिन लोगों को ब्यूटी स्प्रे भाई जफराबाद में नहीं मिल रहा था, ठीक है जनाब, उनके पास खेप पहुंच चुकी है, अब्दुल रहमान के पास जाए, हाजी जरी के पास जाए, तो आपको जो है जिन जिन लोगों को ब्यूटी स्प्रे हमारा स्किन टोनर चाहिए था उनको वहां पर दस्तियाब होगा, वो वहां से हासिल कर सकते हैं। ठीक है जनाब, टांग की बात करते हैं तो टांग में बहुत सारी दुकानें हैं, लेकिन हमें दुकानों के सही तरीके से नाम नहीं पता, लेकिन जो है जो मेन हमारे डिस्ट्रीब्यूटर हैं कि जहां पर हमारे सारे प्रोडक्ट मौजूद होते हैं वो है मंसूर जनरल स्टोर टांग के अंदर, हाजी जरबत खान के नाम से मशहूर है इनका सेटअप, और साथ में जो है सदाम प्लाजा है, सदाम प्लाजा के अंदर ही है जनाब, तो आप वहां पर जाएंगे तो आपको किशन के सारे प्रोडक्ट मिलेंगे, बाशमूल ये प्रोडक्ट जो इस वक्त लोगों की चाह बन चुके हैं टांग वालों की, जैसे कि वेट कम पेट कम फक्की है हमारी, ठीक है ना, जैसे कि केसन शिफाय दर्द ऑयल है, जैसे कि हमारा केसन का हाजमा कंट्रोल सिरप है। अच्छा, ये जो हमारी वेट कम पेट कम फक्की है, ठीक है जनाब, ये बेसिकली हर्बल फार्मूला है और इसके बहुत सारे फायदे हैं, क्योंकि इसके अंदर कलवंजी जैसी एक चीज भी शामिल है, ठीक है जनाब, और कहा जाता है कि कलवंजी मौत के अलावा हर बीमारी की शिफा है, तो इसलिए हम कहते हैं क्योंकि डॉक्यूमेंटेड हमारे पास रिपोर्ट्स मौजूद हैं कि जिस भी शुगर पेशेंट ने इसको यूज किया, ठीक है जनाब, अच्छा इसके अंदर जो अज्जा है वो शुगर को जो है डाउन करते हैं, यानी कि अगर शुगर बहुत ज्यादा हो जाए तो ये उसको डाउन करते हैं, तो उसमें आपने एक चीज का ख्याल रखना है कि अगर आप ऑलरेडी शुगर की मेडिसिन ले रहे होते हैं, ठीक है जनाब, तो जब इसका इस्तेमाल करें या तो उसकी मिकदार कम कर दें, यानी कि अगर कोई ग्लिमिप्राइड वगैरह 4 मिलीग्राम ले रहा है या 3 मिलीग्राम या सिटाग्लिप्टन वगैरह या मेटफॉर्मिन वगैरह कुछ भी ले रहा है, तो जब आप इसको शुरू करें तो उसकी मिकदार कम करें आप, ठीक है जनाब, क्योंकि इसके अंदर जितने भी नेचुरल अज्जा हैं वो कुदरती तौर पर जनाब शुगर लेवल को और ब्लड प्रेशर को नॉर्मलाइज करते हैं, यानी कि नीचे करते हैं, स्लो करते हैं, ठीक है जनाब, तो इस हवाले से हम कहते हैं कि इसको ब्लड प्रेशर का बंदा भी यूज कर सकता है, इसको जो मरीज हैं इसके क्या कहते हैं शुगर के जो पेशेंट है वो भी इस्तेमाल करेंगे उसको फायदा होगा, लेकिन बेसिकली ये जो हमने चीज बनाई है, ये जो हमारा हर्बल फॉर्मूला है, ये बेसिकली चर्बी पिघलाने के लिए है, ठीक है जनाब, और मैं आपको बहुत दफा पहले बता चुका हूँ, बहुत सारे लोगों का बहुत सारे लोग जब इसको यूज करते हैं तो ये अपना काम कर रही होती है लेकिन उनको नहीं लगता कि काम कर रही है, तो जनाब उसका तरीकाकार ये है कि जैसे ही आप इसको खाना शुरू करें उसके बाद 3-4 दिन बाद यूरिन आरई का एक टेस्ट होता है, कर्ली वो करवा ले, ठीक है ना, वो जब करवाएंगे तो आपको रिपोर्ट के अंदर पता चलेगा कि आपके यूरिन के अंदर छोटे पेशाब के अंदर जो है चर्बी पिघल कर आपके जिस्म से निकल रही है, किसी के अंदर जल्दी से निकल के पिघल रही होती है, किसी के अंदर स्लो निकल रही होती है, तो ये आपकी मेंटल सेटिस्फेक्शन होगी, ठीक है ना, क्योंकि हम इन चीजों के ऊपर रिपोर्ट के ऊपर ज्यादा बिलीव करते हैं ना कि भाई क्या वाकई ऐसा काम हो रहा है कि नहीं हो रहा। अच्छा, बाजू का जो है ये होता है कि ये वेट कम पेट कम अपना काम कर रही होती है, चर्बी पिघला रही होती है, लेकिन आप खुराक कम नहीं करते, आपकी खुराक वैसे की वैसे जारी होती है, आप एक्सरसाइज नहीं कर पा रहे होते, तो आपका बाजुकात जो वजन होता है उधर रुक जाता है, यानी कि ये वजन को कंट्रोल कर लेती है। अच्छा, पहली बात मैं आपको बताऊं कि ये जो हमारी प्रोडक्ट है वेट कम पेट कम, मैंने आपको उस दिन भी बताया था, एक फीमेल हमारे पास आई और उन्होंने कहा कि भाई 3-4 दिन से ना ये फक्की मेरे पास खत्म हो गई, और जैसे खत्म हो गई तो मैंने एक चीज नोट की है कि मैं मुझे तो बहुत ज्यादा भूख लगना शुरू हो गई थी, यानी कि मैं जब नाश्ते पर बैठती थी तो पेट ही नहीं भरता था, ठीक है, खाने पर बैठती थी तो तीन तीन रोटियां, तो फिर मुझे समझ आई कि इस फकी ने तो मेरी भूख को कंट्रोल किया हुआ था। तो बेसिकली बिल्कुल ऐसा ही है, जैसे आप वेट कम पेट कम फकी खाएंगे तो ये आपकी ओवर ईटिंग को स्टॉप कर देगी, यानी कि आप जो एक्स्ट्रा खाते हैं ना, खत्म हो जाएगा खाना आपका। ठीक है जनाब, आप उतना ही खाएंगे जितना आपके जिस्म को जरूरत है। ठीक है जनाब, आपकी भूख बहुत ज्यादा इससे बैलेंस हो जाती है। तो वो उन्होंने आके बताया कि मैं तो डर गई, कि मैंने कहा ये तो अगर मैं इसी तरीके से खाती रही तो मैंने जो 15 दिन के अंदर जो वजन कम किया ये तो फिर बढ़ जाएगा। तो फौरन भागती आई और फकी लेने के लिए कि ये तो मेरी भूख को कंट्रोल करते। तो बेसिकली बिल्कुल इसका मैकेनिज्म यही है कि सबसे पहला काम ये जो फकी करती है आपकी भूख को कंट्रोल कर लेती है। जो मोटा बंदा होता है ना, हर वक्त खाता रहता, हर वक्त उसका मुंह चल रहा होता, उसकी समझ नहीं आ रही, तो उसका जी नहीं भर रहा होता कि मैं भाई टाइम के ऊपर खा लूं, नहीं वो खाता रहता है। तो जब आप वेट कम पेट कम को इस्तेमाल करेंगे तो ये हर वक्त का खाना जो है आपसे छूट जाएगा, और जैसे ये छूटेगा डेफिनेटली फिर जनाब आपका वजन भी कम होना शुरू हो जाएगा। ठीक है जनाब, ये हमारी हेल्थ की प्रोडक्ट है जो कि बहुत ज्यादा आप लोगों को माशाल्लाह फायदा पहुंचा रही है। अच्छा, कुछ लोग ऐसे होते हैं जिनको थोड़ा सा चलते हैं उनकी सांस फूल जाती है। ठीक है जनाब, मोटापे की वजह से वो चलते हैं तो उनकी सांसें फूल जाती हैं। तो भाई इस वेट कम पेट कम को इस्तेमाल कीजिएगा, यकीन कीजिए 3 दिन के अंदर आप उतना चल के देखिएगा जितना पहले चलते थे और आपकी सांस फूल जाती थी। यानी कि सीढ़ियों पर चलते थे तो आपकी सांस फूल जाती थी, किसी ऊंची जगह पर चढ़ते थे तो सांस फूल जाती थी। आपकी सांस का फूलना जो है वो एकदम से आपका ये मसला जो है हल हो जाएगा।